0: अभी आप गुलाम अली की आवाज़ में नासिर काज़मी की गज़ल सुन रहे थे। एक वक्फे की तरफ जा रहे हैं। SBS उर्दू की नशरियात में जब हम वापस आएंगे तो आपको हम पाकिस्तान लिए चलेंगे और वहाँ करंट अफेयर यानी हालात हाजरा की सूरत हाल के बारे में आगाही देंगे। इसके अलावा पाकिस्तान टेलीविज़न पर जारी एक बड़ी मकबूल टेलीविज़न सीरियल का एक OST भी आपको सुनवाएंगे, जो उस सीरियल के साथ साथ खुद भी मकबूलियत हासिल कर रहा है। ये सब कुछ एक वक्फे के बाद। दुनिया भर से कशीद की हुई अहम कौमी और आलमी खबरें तफसील से सुनिए मोबाइल ऐप या sbs.com.au/news/audio पर। SBS वर्ल्ड न्यूज, फौरी खबरें, ऑस्ट्रेलियन और आलमी कहानियां जो आपके लिए अहम हैं। SBS वर्ल्ड न्यूज रोजाना शाम 6:30 बजे SBS TV पर या किसी भी वक्त SBS ऑन डिमांड पर। SBS चिल पर पूरी दुनिया की मूसीकी का लुत्फ उठाइए। SBS ऑडियो ऐप पर SBS चिल सुनिए। दुनिया भर के लोगों की कहानियां देखिए SBS के अवार्ड याफ्ता डॉक्यूमेंट्री शो डेटलाइन पर। डेटलाइन हर मंगल को 9:30 बजे शब या किसी भी वक्त SBS ऑन डिमांड पर।
1: SBS kickoff.
2: A new music station celebrating football anthems from around the world.
3: It's time for Africa.
1: It's live now
2: on DAB Radio, the SBS audio app.
3: We got the game
1: on. Online and SBS on demand.
4: SBS audio app आज ही डाउनलोड कीजिए और अपने पसंदीदा तमाम प्रोग्राम सुनिए। Google Play या App Store से SBS audio app मुफ्त हासिल करें।
0: SBS उर्दू की नशरियात में रिहान अलवी आपके साथ मौजूद है। इस वक्त आपको लिए चल रहे हैं हालात हाजरा की तरफ। पाकिस्तान से सुनते हैं ये रिपोर्ट, जिसमें जिक्र है अमेरिका ईरान के अमन माहदे की, इमरान खान की जेल से अस्पताल मुंतकली की, और इसके अलावा पीपल पार्टी के बजट पर तहफ़ुज़ात और पाकिस्तानी ज़ेर इंतज़ाम कश्मीर में कशीदा हालात का। ये सब सुनिए पाकिस्तान रिपोर्ट में।
5: SBS उर्दू के लिए इस हफ्ते की रिपोर्ट के साथ मैं हूं असगर हयात। सामीन, अमरीका और ईरान के दरमियान पाकिस्तान की सालिसी से जंग बंदी और अमन माहदा तय पा गया है। अमन माहदे पर दस्तखत जुमे के रोज जेनवा में होंगे। फ्रांस में जारी G7 इजलास के मौके पर गुफ्तगू करते हुए अमरीकी सदर डोनाल्ड ट्रंप ने माहदे की तफसीलात जल्द सामने लाने का ऐलान किया। उन्होंने कहा कि ईरान जोहरी हथियार हासिल करने में कामयाब नहीं होगा, आपने हुरमुज जुमे को मुकम्मल तौर पर खुल जाएगी। पाकिस्तान के वज़ीर-ए-आज़म शहबाज शरीफ ने कहा है कि पाकिस्तान अमेरिका और ईरान के दरमियान अमन माहदे पर दस्तखतों की तकरीब का मेज़बान होगा।
6: जो इज्जत अल्लाह ताला ने आज अता फरमाई है जनाब स्पीकर, अपनी कमाल मेहरबानी से कभी तारीख में इसकी दूसरी मिसाल नहीं मिलती। अमन के क्याम के लिए फील्ड मार्शल सैयद आसिम मुनीर ने अपने शब और रोज वक्फ कर दिए।
5: पाकिस्तान के वज़ीर दफा ख्वाजा आसिफ ने अमरीका ईरान अमन माहदे को बड़ी सफारती कामयाबी करा दिया है।
7: 78 साल में इससे ज्यादा फखरिया लम्हा अगर आया था तो हमारी जो भारत के खिलाफ जंग थी उसमें हमारी जीत और हमारी फतह अल्लाह के फजल थे। 1 साल के अंदर 2 मरहले ऐसे तय हुए जिन्होंने पाकिस्तान की अजमत को सारी दुनिया में रिकग्नाइज कराया।
5: उधर पाकिस्तान के सिक्योरिटी राय का कहना है कि अमरीका ईरान मामले पर पाकिस्तान एक ऐसे इशू को डील कर रहा है जो बहुत पेचीदा है। सामीन, बजट पर हुकूमत और पीपल्स पार्टी के इख्तलाफात दूर ना हो सके। पाकिस्तान पीपल्स पार्टी के ज़राए का कहना है कि बिलावल भुट्टो ने एहतजाजन कौमी असम्बली में अपनी तकरीर मुलतवी कर दी है। पीपल्स पार्टी ज़राए का कहना है कि पार्टी के साथ मशावरत के दौरान जो तजावीज़ और आदाद शुमार शेयर किए गए थे उनमें और कौमी असम्बली में पेश किए जाने वाले बजट में नुमाया फर्क है। पीपल्स पार्टी मामले पर हुकूमत से वजाहत तलब करेगी। उधर हुकूमत ने बजट की मंजूरी के लिए पाकिस्तान पीपल्स पार्टी के साथ राबता किया है। ज़राए के मुताबिक पीपल्स पार्टी ने हुकूमत के सामने अपने तहफ़ुज़ात रखे हैं। कौमी असम्बली में मीडिया से गुफ्तगू करते हुए बिलावल भुट्टो ने कहा कि बजट के मामले पर इसहाक डार से मुलाकात हुई है, آگے بھی ملاقاتیں ہوں گی۔ انہوں نے کہا کہ وہ گلگت بلتستان میں حکومت سازی کے لیے پر امید ہیں۔
8: حکومت ہمارا ہی ہے، بجٹ پر تحفظات جو تھے سر وہ دور ہوئے سر، حکومت نے وہ جو اعداد و شمار
5: ہوگا۔ ادھر تحریک انصاف نے وفاقی بجٹ کو عوام دشمن قرار دیا ہے۔ رہنما تحریک انصاف اسد قیصر نے کہا ہے کہ بجٹ میں عوام پر ٹیکسوں کا بوجھ ڈالا گیا ہے۔
9: جو کسان کا حال کیا گیا خیبر پختونخوا میں اس اضلاع میں جہاں ٹوبیکو ہے، بالکل کسان کو کرش کر کے رکھ دیا ہے، کسان جو ہے نا بےچارے رول رہے ہیں۔
5: پاکستان کے صوبہ پنجاب کا 5,903 ارب اوجم کا بجٹ صوبہ اسمبلی میں پیش کر دیا گیا ہے۔ بجٹ میں سرکاری ملازمین کی تنخواہوں میں 7% اور پینشن میں 3.5% اضافے کی تجویز دی گئی ہے۔ وزیر خزانہ کی بجٹ تقریر کے دوران پی ٹی آئی ارکان نے شدید احتجاج کیا اور عمران خان کی رہائی کے لیے نعرے بازی کی۔ سامع، پاکستان کے زیر انتظام کشمیر میں کل عدم جوائنٹ عوامی ایکشن کمیٹی کی کال پر ہونے والے احتجاجی مظاہرے اور ہڑتال ایک ہفتے سے زائد عرصہ گزرنے کے باوجود جاری ہیں۔ پاکستانی زیر انتظام کشمیر کی حکومت کی جانب سے کل عدم قرار دی گئی جوائنٹ عوامی ایکشن کمیٹی کی جانب سے راولہ کوٹ میں دریک کے مقام پر دھرنا بھی گزشتہ کئی روز سے جاری ہے۔ دھرنے کے شرکا یونیورسٹی گراؤنڈ میں موجود ہیں۔ دھرنے کے شرکا سے جوائنٹ عوامی ایکشن کمیٹی کی رہنماؤں کی پرجوش تقاریر کا سلسلہ جاری ہے۔
10: ہاتھ اٹھائی گئے، لکھیے آتے ہو چل ہفتہ پہ یا پیسو
11: پیسہ،
10: تین دن پہ یا پیسو
11: پیسہ،
10: مہینہ رہے یا ریسو۔
5: کل عدم جوائنٹ عوامی ایکشن کمیٹی نے جموں کشمیر کے مہاجرین کی نشستوں کے خاتمے اور دیگر مطالبات کی منظوری کے لیے 9 جون سے لانگ مارچ کا اعلان کیا تھا۔ ریاستی حکومت کی جانب سے 5 جون کو جوائنٹ عوامی ایکشن کمیٹی کو کل عدم قرار دے کر اس کے خلاف کریک ڈاؤن کا آغاز کیا گیا۔ کل عدم جوائنٹ عوامی ایکشن کمیٹی کے لانگ مارچ کے دوران راولہ کوٹ اور کوٹلی میں پولیس اور سیکیورٹی فورسز کے ساتھ تصادم میں 20 سے زائد مظاہرین اور 5 کے لگ بھگ سیکیورٹی اہلکار ہلاک ہو چکے ہیں، جبکہ پرتشدد واقعات میں درجنوں افراد زخمی ہو چکے ہیں۔ حکومت اور کل عدم جوائنٹ عوامی ایکشن کمیٹی کے درمیان مذاکرات کا تاحال آغاز نہیں ہو سکا۔ حکومت احتجاج ختم کرنے کے لیے بزد ہے، جبکہ ایکشن کمیٹی کا کہنا ہے کہ مطالبات کی منظوری تک احتجاج جاری رہے گا۔ ادھر وزیر امور کشمیر انجینئر امیر مقام نے کہا ہے کہ ایکشن کمیٹی کے مطالبات پر تیزی سے عمل درآمد جاری تھا، لیکن آخری نشست میں ایکشن کمیٹی کی جانب سے غیر حقیقی شرائط رکھی گئی۔
12: ایک گورنمنٹ بھی تھا اور یا فیڈرل گورنمنٹ بھی، اور سارے لوگ ہم نے ان کے ساتھ ایک معاہدہ سائن کیا، 38 نکات تھے ان کے، ایک ہی ڈیمانڈ صرف وہی جس کے لیے ہم نے کہا کہ لیگل کمیٹی ہے، آپ اس کے ساتھ بیٹھ جائیں اور بات کریں۔
5: ادھر پاکستان پیپلز پارٹی نے پاکستان کے زیر انتظام کشمیر میں انتخابات ملتوی کرنے کا مطالبہ کیا ہے، جبکہ مسلم لیگ نون کا کہنا ہے کہ انتخابات بر وقت ہونے چاہیے۔
0: ابھی آپ سن رہے تھے پاکستان رپورٹ، اور بہت سی ایسی رپورٹس ہیں جو مختصر ہوتی ہیں، آپ پروگرام میں شامل نہیں ہو پاتی، ان کو مکمل سننے کے لیے sbs.com.au/اردو پر جائیے، ہمارے فیس بک پیج پر اور انسٹاگرام پیج پر ہم کو فالو کیجیے۔ اور نشریات یہیں پر اب اختتام کو پہنچ رہی ہیں، کچھ تھوڑا سا وقت بچا ہے، اور میں نے آپ سے وعدہ کیا تھا کہ ایک محبت اور جو پاکستان میں اس وقت ڈرامہ سیریل چل رہا ہے، مایا علی اور حضرت امیر اس میں مرکزی کردار ادا کر رہے ہیں، اس کا OST سنواؤں گا۔ تو چلتے چلتے شاہ زیب کپور کی آواز میں آپ OST سنیے، اور مجھے دیجیے اجازت اس دعا کے ساتھ، پھر ملیں گے گر خدا لایا اللہ نکبان۔

0: آپ سن رہے ہیں ایس بی ایس ہندی, میں ہوں نبیل, اور اس وقت اب ہم بڑھتے ہیں آگے ایک رپورٹ کی طرف. ڈیجیٹل میڈیا, نیوز اور کلک بیٹ کانٹینٹ کا کبھی نہ ختم ہونے والا اسکرول, چاہے وہ ہیڈ لائن ہو یا فوٹو اور ویڈیو, یہ ایک سماج کے طور پر ہمارے کام کرنے کے طریقے کو بدل رہا ہے. الگورتھم کس طرح کام کرتے ہیں یہ ہم جاننے کی کوشش کریں گے اس رپورٹ میں, اور یہ ہے ایس بی ایس ایگزامنس کا ایک خاص انش, اور اسے پرستت کریں گے آپ کے لیے انیتا برار.
1: آسٹریلیا میں میڈیا اونرشپ کا جماؤ یا کیندری کرن دنیا میں سب سے خراب میں سے ایک کہا گیا ہے, اور جس طرح کی خبریں ہم دیکھتے ہیں اس پر میٹا جیسی بڑی ٹیک کمپنیاں اپنا اثر ڈال رہی ہیں. وشیشجوں کا کہنا ہے کہ یہ ایک سماج کے طور پر ہمارے کام کرنے کے طریقے کو بدل رہا ہے. یہ ایک جٹل جال اور ورگیکرن ہے, لیکن یہ بہت بڑا بھی نہیں ہے کیونکہ اس میں کچھ ہی بڑے پلیئرز ہیں. نائن انٹرٹینمنٹ کمپنی, سدرن کراس آسٹریلیا, سیون ویسٹ میڈیا اور نیوز کارپ آسٹریلیا جیسے بڑے میڈیا سنگٹھنوں کے پاس دا آسٹریلین, دا فائنینشیل ریویو, اسکائی نیوز, نائن نیوز, دا سڈنی مارننگ ہیرلڈ, دا ایج جیسے نیوز پلیٹفارمس ہیں. لسٹ لمبی ہے, اور پچھلے لگ بھگ 10 سالوں میں میٹا, گوگل اور ایپل جیسی بڑی ٹیک کمپنیاں بھی نیوز کا مکھیہ سورس بن گئی ہیں. یہ بڑی کمپنیاں فیس بک اور انسٹاگرام جیسی اپنے ڈیجیٹل بچولیے چلاتی ہیں جو ہمارے اور میڈیا کمپنیوں کے بیچ بیٹھتی ہے, اور اصل میں ہمیں ملنے والی جانکاری کے چوکیدار یعنی گیٹ کیپر بن جاتے ہیں. ایس پی ایس ایگزامنس کے اس ایپیسوڈ میں ہم جان رہے ہیں کہ بڑے میڈیا اور بڑی ٹیک کمپنیاں کچھ عام آسٹریلیائی لوگوں کو ملنے والے نیوز پر کیسے اثر ڈال رہی ہیں, اور دنیا کو دیکھنے کے ہمارے نظریے پر کیسے اثر پڑ رہا ہے. ایس پی ایس ہندی پر میں ہوں انیتا برار. کیمرن میک ٹرنل کہتے ہیں کہ جب میڈیا اونرشپ ایک جگہ جمع ہو جاتی ہے جیسا کہ آسٹریلیا میں ہے, تب یہ کچھ خاص لوگوں کو غلط طریقے سے ادھک شکتی دے دیتی ہے جو ہماری راجنیتی اور پبلک ڈیبیٹ کو آکار دینے میں قابل ہو جاتے ہیں.
2: The most famous of these is News Corp, but there's also Australian Community Media which owns a bunch of regional papers, the two big television titans which is Seven West Media and Nine Entertainment Co, and actually surprisingly the ABC is actually a real kind of media giant as well.
1: McTurner ایڈیلیڈ یونیورسٹی میں میڈیا اور کمیونیکیشن لیکچرر ہیں, اور 2024 میں گلوبل میڈیا اور انٹرنیٹ کنسنٹریشن پر نظر ڈالنے والی ٹیم کا حصہ تھے. رپورٹ میں پایا گیا کہ میڈیا سگھنتا یعنی کنسنٹریشن کے معاملے میں آسٹریلیا برازیل کے بعد دنیا میں سب سے خراب استھان پر ہے.
2: If this was any other sector, if we were talking about I don't know, supermarkets, which is really concentrated in Australia, or the mining industry, which is also very concentrated. For the most part, it's an economic debate, right? So it's just business. The thing about media systems is that they're able to influence public debate, what we understand about the world and particular issues.
1: Headline or news hook hamesha kisi kahani ko jitna ho sake utna dilchasp ya romanchak banane ke liye likhe jate hain. لیکن میک ٹرنر کا کہنا ہے کہ فیس بک اور انسٹاگرام جیسی ڈیجیٹل میڈیا کمپنیوں نے کلک اور انگیجمنٹ کے لیے ہیڈ لائن اور کہانیوں کو سنسنی خیز بنانے کا بڑھاوا دیا ہے.
2: Content that's really sensationalist or very dramatic is the stuff that's going to get pushed to the top of the feed by the algorithm. And so we see, you know, the occurrence of things like clickbait, content that's not really news at all, but is just designed to kind of get people pressing the like button, doing the share, making a comment, and then hopefully clicking through so they can get some advertising revenue out of it. The gatekeeper role really means that the tech company starts calling the shots on how content is received.
3: Because of the ways our brains are wired, the algorithms are just trying to maximize engagement. And the thing that maximizes engagement is sort of scratching this itch that wants to know all the threats that are kind of going on.
1: Dr. Michael Neutel, Queensland University ke School of Psychology mein associate professor hain. Unka kehna hai ki social media par scroll karte samay hum jo dekh rahe hain, खासकर जिसे न्यूज माना जाता है, वो एक प्राथमिक इच्छा को जगा रहा है जो हमारे पुराने पूर्वजों तक जाती है।
3: You know, our brains are designed to find threats in the environment, and we find it very difficult to just allow those threats to be there and do nothing about it. Given we can't do much about, you know, the war in Iran, the way that we feel like we're doing something is by staying up to date. But so little of that is functional for us, because just being exposed to people dying around the world doesn't necessarily put us in a better position to do something about it.
1: उनका कहना है कि न्यूज और क्लिकबेट कंटेंट का कभी ना खत्म होने वाला स्क्रॉल, चाहे वो हेडलाइन हो या फोटो या वीडियो, असल में हम में से बहुत से लोगों को एक सीखी हुई लाचारी यानी लर्नड हेल्पलेसनेस का अनुभव करा रही है, जो आखिरकार इस बात पर असर डाल रहा है कि हम एक समाज के तौर पर कैसे काम करते हैं।
3: Can feel like some of the problems facing humanity are too big for us to do anything about, and that means that we don't act. I think that's a real tragedy. They feel like just posting something on Facebook is their level of political engagement, and that means that you can sort of feel like there's nothing that you can do. And when you see that there are things that you can do, it gives you a sense of agency that makes it less scary.
1: तो जब हम स्क्रॉल कर रहे होते हैं और सोशल मीडिया से न्यूज़ ले रहे होते हैं, तो हम उन वजहों के बारे में ज़्यादा ध्यान कैसे रख सकते हैं कि हमें ऑनलाइन कुछ चीज़ें क्यों दिखाई जा रही हैं?
3: I think the two questions that I was asking myself when I was scrolling through news feeds is there anything I can do about this? And if the answer was like no, then sometimes I would either teach the algorithm that I don't want to see this stuff. So you can often like, you know, right click a post and say, I don't want to see more stuff like this. And if there were things that I could do something about, then I would actually try to do that thing. And then, you know, for example, there are times when I have, you know, sent a letter to my local politician saying, like, what's going on about artificial intelligence? What are the risks that you see and what are you going to do about them? And that gave me a sense of control. The other question I would ask myself is, this time spent on this social media app actually serving me? Like, do I want to keep doing this? And often the answer was no. Most of the time, the answer was no.
1: Algorithm or social media ko experience karne ke tarike lagatar badal rahe hain. वेस्टर्न सिडनी यूनिवर्सिटी में कम्युनिकेशन की प्रोफेसर तानिया नॉटली का कहना है कि मीडिया लिटरेसी अब कोई विकल्प नहीं है, यानी कोई ऑप्शन नहीं है, ये आवश्यक है।
4: सो मीडिया लिटरेसी इज अबाउट योर एबिलिटी टू यूज, एनालाइज, क्रिएट एंड शेयर मीडिया एंड डिफरेंट मीडिया टेक्नोलॉजीज।
1: इसमें ये भी शामिल है कि एल्गोरिथम किस तरह से काम करते हैं और हमें वो जानकारी दिखाते हैं जिससे हम जुड़ने की संभावना रखते हैं।
4: The algorithms that run social media platforms, they want us to stay on the platform for longer. And to achieve this, they'll profile us, they'll work out our interests, our anxieties, our biases and beliefs in order to keep feeding us content that's going to keep us engaged for longer.
1: वो कहती है कि जब लोगों को ये बताया जाता है कि उनके online interactions से पैसे कैसे कमाए जा रहे हैं, तो वो इस बारे में बेहतर तरीके से फैसले ले पाते हैं कि किस पर भरोसा करना है।
4: Just asking critical questions, we know that really helps. Why am I saying this right now? Is this from an account I follow? Is this content an ad? Is it sponsored content? Is it from a trustworthy account? And also making a decision to ignore things that is not what you're looking for, to take back some control over your experience.
1: SBS Examines के लिए Olivia Diorio और SBS Hindi के लिए इस एपिसोड को प्रस्तुत किया अनीता बरार ने। अधिक जानकारी के लिए sbs.com.au/sbsexamines पर जाएं।
5: Football brings the world together, and so does VietJet. Fly direct to Vietnam from Melbourne, Sydney, Brisbane or Perth, then continue to top destinations across Asia and Europe. From Ho Chi Minh City, our wide network of connecting flights makes Asia and Europe easy to explore. Explore the lively streets of Tokyo, Seoul and Prague, the tropical shores of Bali or the vibrant markets of Bangkok, Taipei and Hong Kong. All in one-way fares from just $199 AUD. Check deals at vietjetair.com and the VietJet mobile app. Let's VietJet.
6: SBS Audio App आपके फोन पर प्रोग्राम और पॉडकास्ट सुनने का सबसे अच्छा तरीका है। SBS Audio App एकदम मुफ्त है, इसे App Store या Google Play से डाउनलोड करें।
7: डेडलाइन पर दुनिया भर के लोग और कहानियां, SBS का पुरस्कार विजेता वृत्त चित्र शो देखिए डेडलाइन मंगलवार 9:30 बजे SBS पर और किसी भी समय SBS On Demand पर।
8: Thank you. SBS आपके तैयार होते ही तैयार है। एलेक्सा, गूगल होम या एप्पल स्मार्ट स्पीकर के साथ जुड़े रहना आसान है। सुनिए ताज़ा खबरें, विचार और कहानियाँ SBS हिंदी से जब चाहें। बस कहें प्ले SBS हिंदी पॉडकास्ट। SBS ऑडियो, संगीत, रेडियो और पॉडकास्ट आपकी लय से मेल खाते हुए।
9: SBS kickoff.
10: A new music station celebrating football anthems from around the world.
11: It's time for Africa.
9: It's live now
10: on DAB Radio, the SBS audio app.
11: We got the game
9: online and SBS on demand.
12: अपने पसंदीदा प्रोग्राम सुनने के लिए हमारी ऑडियो ऐप आज ही डाउनलोड करें। ये ऐप स्टोर और गूगल प्ले पर मुफ्त उपलब्ध है।
0: SBS हिंदी पर हमारे साथ वापस जुड़ने के लिए बहुत बहुत शुक्रिया। और एक और गाने का वक्त हो गया है, और उससे पहले बताना चाहेंगे कि अगर आपको हमारा कोई भी पॉडकास्ट पसंद आया है, कोई भी ऑडियो कार्यक्रम, और आप उसे एक बार फिर से सुनना चाहते हैं, तो आप हमारी वेबसाइट पर जा सकते हैं जो है sbs.com.au/hindi, और हमारे फेसबुक पेज को ज़रूर फॉलो करिएगा, हमारे इंस्टाग्राम पेज को भी ज़रूर लाइक करिएगा, जहाँ हम आपके लिए कम्युनिटी स्टोरीज लेके आते हैं और बहुत सारे मज़ेदार कॉन्टेंट और रील्स भी। चलिए मिलता हूँ आपको इस गाने के बाद।